पूरा बाजार, गोल कॉस्मेटिक तारूजाबाद स्टॉप जीटी रोड, और मुआज कॉस्मेटिक्स एंड गिफ्ट सेंटर चमकनी बाजार, मूसा कॉस्मेटिक बाबा तालाले मार्केट, ताजवली खान कॉस्मेटिक्स और राजी प्लाजा नागुमान बाजार चारसद्दा रोड, इल्हाम कॉस्मेटिक्स एंड पीको स्टोर नागुमान बाजार, एहसान कॉस्मेटिक्स शालम मार्केट चारसद्दा रोड, सफदर कॉस्मेटिक्स वाहिद गढ़ी चारसद्दा रोड, नसीर मेडिकोस तोदा खजाना स्टॉप चारसद्दा रोड, अलमदीना मेडिकोस सेवान स्टॉप चारसद्दा रोड, अलहरम कॉस्मेटिक्स मलक तामाश मार्केट बख्शुपुल चारसद्दा रोड, जरजान कॉस्मेटिक्स खानवली मार्केट लंडे सड़क चारसद्दा रोड, दिन अलावा साफी कॉस्मेटिक आबाद लंडे सड़क चारसद्दा, एस के कॉस्मेटिक्स सैफुल्ला मार्केट काजी कले रिंग रोड, जान आगा ड्राई फ्रूट अकोड़ा खटक, लाल मोहम्मद जन्नत स्टोर महाजिर बाजार अकोड़ा खटक, अख्तर जन्नत स्टोर महाजिर बाजार अकोड़ा खटक, न्यू तारिक मेडिकोस महाजिर बाजार अकोड़ा खटक, अशेख जन्नत स्टोर महाजिर बाजार अकोड़ा खटक, वाहिद कॉस्मेटिक्स एंड होल सेल सेंटर खोड़ बाजार अकोड़ा खटक, और जुनेद कॉस्मेटिक झंझाल पूरा बाजार नौशहरा के, और बंगस कॉस्मेटिक्स जियारत लारा पबो, और जमाई जतमंदो साजिद ट्रेडर्स जियारत लारा पब भी दी की जमुंगा प्रोडक्ट्स अवेलेबल दी राजी गुरु ची सुख दी रास रास सलाम अलैकुम रहमतुल्ला जी अल्हम्दुलिल्लाह सा सुदुवाद जी अजी से सिफात हर बतजान तवाख ले और हर गर्मा मा खाम द्रे चमच अब चिदेस कई और चिदा कम मुतासिर जेरे दग जख्म वाला जी बांदी बा बिल्कुल पमालुच बांदी इस्तेमाल हुई खजी बिल्कुल स्कले हम चिदे खदी सासुदन न चिकम दा बाविसीर चिकम शीस जोड़ाई लगिया दे नु दगा कुलमा बरा तबा के दा साइड डिफेक्ट बा उबासी दगा मसला बदता अल्लाह रब्बुल इज्जत दगा तेलो पवजा खत्म हुई खजी नीम गरम उबो के बिल्कुल इस्तेमाल हुई आओ जी नीम गरम उबो ची देर ज्याती गर्मी नवी दो चम्मच जी सदत रावली गुजी सिफात हर्बल आयल ताजु जी कलम दुकान तलाड़ से कहना ताजु तो कम जिये सवाबई पंचपीर बिल्कुल चिर सवाबई मार्केट तलाड़ से कना पंचपीर अडेता चिकमा खा खा खा सही तासु तबे मैसेज हमको खजी अस्सलाम वालेकुम खजी दा उमंग सरा जबूंगा मुशर्द सवाबई ना आओ आगे बाकेदा पल आवाज मुंग सरा शामिल को او ویلی چی بای ما تا مسلا دا دا غنوی او دا اپریشنی چونکه دا باوی سی رو کردی نو زمائی زتمندو دی دی خپل دا غا اصابو کی دا دا خپل دا دا غا استعمال با که دا دو چمچ سهر غرمه ما خام استعمال کی او دا دینا متاثیره چی کم زیده زمائی زتمندو پا آغی دی هم چی دی دا استعمال کی بالکل انشاءاللہ دغه به وته کوي خوی چې بی مفتی صاحب زما د زکام الرجی دا نو د دې سه علاج وکم د زکام الرجی دا پارا زما خورې ته د سه وکاچ بالکل سحر چې پاسی دوانا دا دوانا چې دې سپګمی دا باکې دا وینځ په ګرمو مو د شپیو د کې دو ټایم کې سحر باپ اخلا مون وتا چې دې بڑا صفائی واغی سره به انشاء الله استاد دغه ختم شي دین علاوه یار حسین روڈ لاہور اڈا سوابئی کے زمائی دتمند پاکستان میڈیکل

0: ये रेडियो दिलबर सवाबी है और आप रेडियो दिलबर FM 94 सवाबी से इस्लामी नशरियात सुन रहे हैं।
1: मूसा स्टेशनरी एंड बुक सेंटर होलसेल डीलर मुंसरे बतावस्ता दहर यू स्कूल कापियानी किताबुना गाइड्स कलर पेंसिल्स बॉल पॉइंट्स रजिस्टर्स कागज व्हाइट बोर्ड्स हर किस्म द स्पोर्ट्स यानी दलूब सामान चाइना स्टेशनरी और हर किस्म स्टेशनरी बतावस्ता होल सेल रेट मिलावेगी द स्कूल और कॉलेज द पारा द मुकम्मल सिट पर खरीदारे बांधे खपल गिफ्ट अखिस्तल महरवे न पता याद साथे मूसा स्टेशनरी एंड बुक सेंटर होल सेल डीलर कमेटे मार्केट नज अमन चौक सवाबी प्रोप्राइटर उबैद खान मोबाइल नंबर 0311-8353-514 वेब नंबर दे 0303-8852-138।
2: ځواني د ځوانکو نه بغیر نیمګړی وي خو که چېرته د دغه ځوانکو په وخت باندې غم ونه کړلی شي نو په را روان وخت کې دغه ځوانکې ستاسو د خواهش د خرابېدو باعث
1: نمبر 0311-8353-514 دویم نمبر دی 0303-8852-138۔
2: ځواني د ځوانکو نه بغیر نیمګړی وي خو که چېرته د دغه ځوانکو په وخت باندې غم ونه کړلی شي نو په را روان وخت کې دغه ځوانکې ستاسو د خواهش د خرابېدو باعث جوړېدای شي د اویلی سکن او د

बल बल बल बल बल मैसेज थे मतलब व्हाट्सएप वाले वी ए ओ ए दे ए ओ ए सर में गोरे सख मुखालिफत थे खप प्लीज दे पसे बने अस्सलाम वालेकुम पूरी लिखी सर मेरी कॉल अटेंड करें कर लें तसो कॉल के कना दे वक्त के व्हाट्सएप बने तस तुस गार दे ठीक था जी आओ चिकला व्हाट्सएप पता बने कॉल मिला शी वी कन बिया व्हाट्सएप बने न मिला वेगी दम गोरे याद साते ठीक था जी आओ वी सबिया करण खान सभी हाँ जबराल जी दस कार को कना कॉल से शो 0302-55-77-665 दस वाले पस कंफ्यूज शुमा पस बांधे कंफ्यूज ना करे चेता जमा पति मोबाइल दा अननोन दा कॉलर उसको बंद खोने दी चेता जमा पति हरियाणे में मतलब दासी करना व्हाट्सएप बांधे جو نمبر سیو نے بھی سرا وہ عزت مرغوزنا امرین علامو خسا تھا امرین دیر زیادہ تو مہربانی جزاک اللہ خیر تھینک یو ویری مچ او بل میسج درا سرا یہ السلام علیکم ورحمۃ اللہ وبرکاتہ وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ وہ سنگ مامو شو بیسٹ دا می ایزا خان دا مرغوز اللہ دے تاسلا دیر عزت اور روح صحت تر کی آمین ایزا جزاک اللہ خیر دیر زیادہ مہربانی خوشحال و آباد اوسی او صبر وکي جی دا اچھا کر لے چی بار بار دا کی صبر وکي جی صبر وکي جی ہاں سشو پورا لانجا تا کنا یو لانجا نہ دا او دونوں کال دی قسم پہ خودے اللہ مگم کنفیوز کئی میں پتہ لگ سات کے خودونا کال نہ را ل چیز سو کما صبر وکي جی خدمت کے رازم 0302-55-77-665 تک کال میسج واٹس ایپ کال واٹس ایپ میسج کو لکھے خا جی نو راجے دی بورو بیا ساسو پر خدمت کی راجو

0: वेलकम बैक जी ग्रहण कदरमंद और इधन को जबरदस्त जबरदस्त अंदर मुसाफर पहकल बांधते हो दाम अखबल कजन अब्दुल बायस्ता पर सऊदी अरब के डाले कला मुसाफर होता बा और चेको मुसाफर वतन तरह कर ली थी अगीब वाकई जी खोखा कड़ी भी सही था जगह चे दे बाबा जी से वीर दी करना बिल्कुल हकीकत वीर दी ठीक था और प्रोग्राम दस और दजला आवाज और सेम सासु कुरबा जहांगीर अली यूसफ जई पर 0302-5577-665 रा सरा पर कॉल राबित कोल शे पर मैसेज कोल शे पर व्हाट्सएप कोल शे और गुरु जी पर लाइव कॉल ला सरा सुख दी अस्सलाम वालेकुम वालेकुम अस्सलाम वरहमतुल्लाह यार वसीम भाई पता बंद से चल शे दा वक्त जूम नंबर बंद शुआ यार
1: मा को नन तमा पर खोजी वाली नन मदमा कॉल रसा
0: नहीं थी
1: मैं शुक्र दे छे बढ़िया खैर है
0: खुदा खाल उस हम कल नारावान दी उस हम दा दे 0318 प्लान के दिल्ली हां हां हां हां हां हा। संगे वसीम भाई वाय कने खबर दे कुल निमगड़ी पात छ काल पके कट छ हां वसीम हां हेलो सास आवाज आ नहीं रही देखो कि टूल मखलूक क्या हो रही
1: सास दे नेक्स्ट साइड से समझ
0: نیٹ خو مسئلہ دا نیٹ خو بیڑا نیٹ خو بیڑا غر کشوی دا پرون نہ کنا لگن ڈیرا مسئلہ دا
1: انت کدا کار شوی چ انت کی سب میرین مان کار روان دے پاس سمندر کی
0: دے ل نن کو خو سبب شروع کڑو کنا نو سبب شروع کڑو کنا
1: 18 دا خبر آو جی آو جی خدا 11 نو 18 تا پورے با سمندر کی سب میرین کی کار کیو دشتے چ کندر تقریبا دا سے سیول بجو نہ با رفتار کمی گی دے ویلی اناؤنسمنٹ را دلو
0: ہاں دا زکا کنن دا زکا دا زکا
1: ہاں جی ہاں
0: ہمس یہ پگے زمانہ شوم کٹ شو
1: واو جی نم پروگرام پورے زبردست روان دے
0: ماشاءاللہ
1: کافی خلق تکم تک خپل پارٹیسپیشن ہم کی اور میرا خپل خپل خبرم تاریخ خلق کو کڑے
0: جی گڈے سنگر گڈے گڈے اوڑو کوند گڈے سنگر دڑی خلاتا ویڈیو راو لے کنا وسیم میں ددی خود ته ته ویڈیو راو لګه کنه د دې ماشوم ګړي دمو هټه زیات خو خره ماشاءالله نومره نړی شي ویډیو
1: هزل
0: دما ته په څنګه څه کال کې نه یادېږي هزل نو
1: د دې سترګې مې دغې دی کنه بلو دی
0: بلو دی کنه ځکه خو خره ماشاءالله ماشاءالله ها وای کنه وسیم بھائی دا دغه 22 تمه به دوباره کال کوو ما ته کال کوو ما ته بلا کال نه غل شو کې عبدالبائس لگے انسان کا